0: سامعین کرام، ایف ایم 92.9 پر ہم ریڈیو آپ کی آواز کے ساتھ آپ کی خدمت میں حاضر ہیں۔
1: اعوذ باللہ من الشیطان الرجیم۔ السلام علیکم سامعین ناظرین، میں ہوں جی اے راجہ اور آپ دیکھ رہے ہیں پروگرام آپ کی آواز۔ آج ہم ایک نہایت عام اور سنجیدہ موضوع پر گفتگو کرنے جا رہے ہیں جس کا تعلق پاکستان کے ادارہ معیشت اور عالمی حیثیت سے ہے۔ ان تمام معاملات پر بات کرنے کے لیے ہمارے ساتھ موجود ہیں زینش خان صاحبہ، جو کہ آرمی سے چونکہ ریلیٹڈ ہیں، خود آرمی کا حصہ ہیں، تو وہ سوالوں کا جواب وہی دے سکتی ہیں۔ میں اپنے گفتگو کا آغاز کرنے سے پہلے زینش خان صاحبہ آپ کو ویلکم بھی کرتا ہوں، اور میں کہتا ہوں اگر کوئی بات رہ گئی تعارف میں تو آپ اپنا تعارف خود بھی کرا دیں۔
2: جی السلام علیکم۔ نہیں، آپ نے بہت اچھا ہمارا تعارف دی ہے اور بہت شکریہ آپ کا ہمیں اپنے پروگرام میں بلانے کے لیے اور ہمیں ٹائم دینے کے لیے۔
1: میں ڈائریکٹ سوال کی طرف آتا ہوں کہ آپ مجھے بتائیں یا ہمیں بتائیں کہ پاکستان کی فوج کا ڈھانچہ کیا ہے۔
2: جی، پاکستان کی فوج کا جو سٹرکچر ہے وہ پولیٹیکل سٹرکچر سے بالکل ڈیفرنٹ ہے۔ سب سے پہلے یہ میں پبلکلی ایک جواب آپ کو دے دوں، کانسٹیٹیوشنل جواب دینے سے پہلے، کیونکہ لوگوں کے ذہن میں یہ ایک فالس تھیوری بنی ہوئی ہے کہ پاکستان آرمی کا جو سٹرکچر ہے وہ حکومت ہی بتاتی ہے اور ہر سال نیا بنتا ہے، اور جو حکومت آتی ہے وہ نیا بناتی ہے، ایسا نہیں ہے۔ ہمارا ایک کانسٹیٹیوشن ہے۔ نو لیٹ می ٹیل یو واٹ از پاکستان سٹرکچر اکارڈنگ ٹو آر کانسٹیٹیوشن۔ پاکستان آرمی از بیسڈ آن ٹو ڈسٹرکٹ تھیمز، نمبر ون از آپریشنل، نمبر ٹو از ایڈمنسٹریٹو۔ اینڈ واٹ از آپریشنل؟ لیٹ می گیو یو آر ڈیفینیشن اباؤٹ اٹ۔ آپریشنلی دی پاکستان آرمی از ڈیوائڈیڈ انٹو 9 کورس اینڈ 3 کورس، لیول فارمیشنز ود areas of responsibility ranging from the mountainous regions of the north to the desert and coastal region of the south. And about the administrative, it is divided in several regiments: infantry, electric mechanical engineering, artillery and air defense. This is the administrative structure and operational structure of the Pakistan Army according to our constitution.
1: شکریہ زینش خان صاحبہ۔ آپ ہمیں بتائیں کہ وزارت دفاع اور جنرل ہیڈ کوارٹر میں کیا فرق ہے؟
2: گڈ کوشچن۔ وزارت دفاع میں اور جنرل ہیڈ کوارٹر میں بہت ڈفرنس ہے آپریٹنگ کا۔ تو آپریٹنگ ڈفرنس کا سب سے پہلے میں آپ کو جنرل ہیڈ کوارٹر کا بتا دیتی ہوں، دیٹ پاکستان آرمی از آرگنائزڈ ان ٹو کمبیٹ۔ نمبر ون از آرمس، نمبر ٹو سروسز، نمبر تھری اسپیشلائزڈ کمانڈز انڈر جنرل ہیڈ کوارٹر۔ دیز آر دا بیسک آرگنائزڈ کمبیٹ۔ ناؤ واٹ از دا جنرل ہیڈ کوارٹر کی ڈپارٹمنٹس؟ اٹ از ان دا جنرل ہیڈ کوارٹر آپریٹنگ سسٹم انکلوڈ کمانڈ یونٹس لائک انفینٹری، artillery, specialized branches such as army aviation, air defense, intelligence and supporting corps like army engineers, medical, electric and mechanical engineering. Now let me tell you the basic fact of the defense ministry, that the Pakistan military of defense formulates, coordinates and execute national defense policy to secure territorial integrity and manages the armed forces. Basically, it handles defense budgeting, military diplomacy and assists civil administration in emergencies. The ministry oversees the army, navy and air force, ensuring policy implementation. This is the basic facts of the defense ministry comparatively to the general headquarters.
1: شکریہ زینش۔ آپ ہمیں بتائیں، ہمارے سامنے ناظرین کو بھی بتائیں کہ ISPR کے ڈائریکٹر جنرل صاحب کو ترجمان کیوں بنایا جاتا ہے؟
2: آرمی کے اندر کئی ایسے ڈپارٹمنٹس ہیں جن میں اسپیسیفکلی ISPR انٹر سروس پبلک ریلیشنز کو ڈیزیگنیٹڈ کیا گیا آفیشلی میڈیا ونگ کے بطور۔ یہ بنائی میڈیا ونگ کے بطور گیا، اور میں آپ کو اس کی تھوڑی اسپیسیفک باتیں بتا دیتی ہوں جو کہ ہمارے قانون کے دائرے میں ہیں۔ پاکستان آرم فورسز ایکٹنگ ایز اے سول انٹرفیس بٹوین دا ملٹری، میڈیا اینڈ پبلک، اٹ از یوز ٹو سینٹرلائز میسجنگ image and the military image, boost national morale and counter propaganda. We are not only just telling about the constitution, we are also countering the propaganda jo hamare mukhalifin hain, jo hamare khilaf propaganda karte hain, chahe wo siyasi hain, chahe wo غیر ملکی ہیں، غیر مذہبی ہیں یا سیاسی جماعتوں کے لوگ ہیں، ان کو کاؤنٹر پروپیگانڈا بھی ISPR سے ہی کیا جاتا ہے۔ This is the basic fact of ISPR media wing آف پاکستان آرمی. جی
1: حکومت میں فوج کا کیا کردار ہے؟
2: دیٹ از اے گڈ کوسچن. حکومت میں فوج کا بہت یوزفل کردار ہے اور عموماً عام طور پہ پبلکلی یہ ایک متھ بنایا ہوا ہے کہ حکومت میں فوج کا کردار صرف وزیر اعظم کو ہی دھکا دینا ہے اور رکھنا نکالنا ہے. ایسا کچھ بھی نہیں ہے. ہمارا ایک کانسٹیٹیوشن ہے, اسی کے مطابق آپ کو بتاؤں گی. نمبر ون از انٹرنل سیکورٹی اینڈ ایڈمنسٹریٹو, نمبر ٹو از نیشنل سیکورٹی اینڈ ڈیفینس. فرسٹ لیٹ می ٹیل یو واٹ از نیشنل سیکورٹی اینڈ ڈیفینس. دی آرمی اسٹارٹس ود ڈیفینڈنگ پاکستانز بارڈر, particularly with India and Afghanistan, and combating domestic insurgency, particularly in Balochistan and former tribal areas. یہ تو ہمارا نیشنل سیکورٹی اینڈ ڈیفینس میں ہو گیا, لیکن ایک بہت اہم کردار ہے وچ از انٹرنل سیکورٹی اینڈ ایڈمنسٹریٹو. دی فیڈرل گورنمنٹ آفن ریکویسٹ دا آرمیز اسسٹنس فار لا اینڈ آرڈر, کرائسس مینجمنٹ اینڈ ڈیزاسٹر ریلیف. جتنے ہمارے نیچرل پاکستان میں ڈیزاسٹرز آتے ہیں, جس میں ہمارے ارتھ کویک ہو گیا, ہمارے سیلاب وغیرہ آ گئے, زلزلے آگے, اس میں بھی آرمی کو ہی ہمیشہ بلایا جاتا ہے کہ اس سچویشن کو کنٹرول کیا جائے, میڈیکلی بھی کنٹرول کیا جائے, اور وہاں پہ جتنے لوگ مصیبتوں میں ہوتے ہیں, نقصانات میں ہوتے ہیں, ان کو فیسیلیٹ بھی کیا جاتا ہے. اس کے علاوہ کوئی بھی ہمارے ملک کے کسی بھی کونے میں, کسی بھی جگہ میں کوئی پبلکلی وائلنس کریٹ کیا جاتا ہے, جیسے دھنے کے نام پہ گولیاں مار دی جاتی ہیں, پبلکلی فائرنگ کی جاتی ہے, گاڑیوں کے نیچے لوگوں کو کچل دیا جاتا ہے, اور پروموشنز کی جاتی ہیں اپنی پولیٹیکل پارٹیز کی. ایسی سچویشن کو بھی کنٹرول کرنے کے لیے گورنمنٹ آرمی کو لیگلی آرمی کانسٹیٹیوشن کے تحت بلا سکتی ہے. دس از دا رول آف پاکستان آرمی ریلیٹڈ ود دا گورنمنٹ آف پاکستان. جی
1: فوج کی تنخواہوں اور پینشن کا ذمہ دار کون ہے؟
2: فوج کی تنخواہیں اور پینشن کا ذمہ دار, اٹ بیسکلی پاکستان ملٹری اکاؤنٹس ڈپارٹمنٹ, وچ از کنسیڈر ایز فائنینشیل ڈپارٹمنٹ آف پاکستان آرمی. یہ پراپرلی ایک ڈپارٹمنٹ ہے پاکستان آرمی کا, اور یہ کام کیا کرتے ہیں, لیٹ می ٹیل یو اباؤٹ اٹ. دا پرائمری ڈپارٹمنٹ از ریسپانسبل فار دا سیلریز اینڈ ریٹائرمنٹ پینشنز آف پاکستان آرمی. Personnel operating under the Ministry of Defense manages the accounting, auditing and disbursement of pay, also benefits for commissioned officers, soldiers, salary disbursement, pension management, controller military accounts, direct credit system. These are the particularly departments included in the Pakistan Military Accounts Department, which is basically responsible for the salaries and retirement pension of the Pakistan Army. اس کا ایک myth create کیا ہوا ہے کہ وزیر اعظم اور عوام کے پیسوں کا سارے بندے کھاتے ہیں, ایسا نہیں ہے. ہمارا ایک پراپرلی ڈپارٹمنٹ ہے جہاں سے ہماری یہ سب چیزیں پینشن کی اور سیلری کی کنٹرول ہوتی ہیں اور یہاں سے ہی آتی ہیں. جی
1: زینش خان صاحبہ, بڑا مشکل ہے کہ آپ چونکہ آرمی کا حصہ ہیں اور آرمی کے سوال کرنا ذرا ایک بڑا مشکل سبجیکٹ ہے, تو سارے سوال بھی یہ مشکل ہی ہوتے ہیں. یہ توشہ خانہ کیا ہے؟
2: توشہ خانہ, یہ آپ نے بہت اچھا سوال کیا ہے کہ لوگوں کو اس کے بارے میں پتا چلے کہ توشہ خانہ کیا ہے. توشہ خانہ کا ایک باقاعدہ طور پہ آئین, قانون اور کانسٹیٹیوشن آپ کو بتا دیتی ہوں, اور سب سے پہلے یہ بتا دیتی ہوں کہ یہ کرتا کیا ہے. توشہ خانہ is basically responsible for the collection, valuation, recording and management finance of Pakistan, as well gifts presented to public offices holders, including the, let me tell you that it is very clear, it is including the President, Prime Minister and others, federal ministers, national, provincial assemblies. It functions as a treasure house, جو حکومتی خزانے کا گھر ہے. Main lead of the financial, that is the treasure house that manages the retention, disposal or display of gifts to ensure transparency and accountability in state diplomacy. Isme state diplomacy ki accountability bhi pure Pakistan ki shamil hai, ye main very clear kar dun tosha khana ke wale se. Ji
1: to budget ki manzoori kaun deta hai?
2: Budget the budget for the federal government and the armed forces, I am also saying about the armed forces, about the whole Pakistan and the armed forces, it is authorized by their finance department. ہر ایک محکمے کا فائنینس ڈپارٹمنٹ ہوتا ہے. پاکستان کے پورے پاکستان میں جتنے بھی محکمے, ان سب کا فائنینس ڈپارٹمنٹ ہے, which is in the budget of process prepared by the Ministry of Finance. ونس پاسڈ بائی دا نیشنل اسمبلی اینڈ ریویوڈ بائی دا سینٹ. آئی ایم اگین سیئنگ کہ نیشنل اسمبلی سے پاس ہونے کے بعد اٹ از ویری امپورٹنٹ ٹو ریویوڈ بائی دا سینٹ. یہ سینٹ کا بہت بڑا کردار ہے اس میں. دی بجٹ ایز پارٹ آف فائنینس بل از پریزنٹڈ ٹو دا پریزیڈنٹ آف پاکستان. لیکن کچھ کیسز میں, کچھ کیسز کی بات کر رہی ہوں بجٹ کی, سم مینڈیٹری ایکسپنسز لائک سیلری آف دا ججز اور دا پریزیڈنٹ آر چارجڈ آن دا فیڈرل کنسولیڈیٹڈ فنڈ اینڈ اٹ ڈو ناٹ ریکوائر ا ووٹ بائی دا نیشنل اسمبلی. یہ ویری کلیئر ہے کہ اونلی ان ون ان سم آف دا, آئی ایم ناٹ سیئنگ ون, ان سم آف دا مینڈیٹری ایکسپنسز ڈزنٹ نیڈ ا ووٹ بائی نیشنل اسمبلی. اینڈ آئی ہیو آلریڈی گیون ا ڈیفینیشن اباؤٹ اٹ. جی,
1: تو اسٹاک مارکیٹ کی صورتحال کیا ہے؟
2: اسٹاک مارکیٹ کو ہم جواب اکانومی کے ساتھ ہی آپ کو دے دیتے ہیں راجہ صاحب, تاکہ اسٹاک مارکیٹ کے جواب کے ساتھ ساتھ لوگوں کو اکانومی کی بھی اپ ڈیٹ ہو جائے. اسٹاک مارکیٹ آف پاکستان کے اندر کیٹیگریز آتی ہیں, میں آپ کو ایک ایک کر کے کیٹیگری بیان کر دیتی ہوں. سب سے پہلے تو اسٹاک مارکیٹ کا بتا دیتی ہوں. مئی 13 2026 تک, مطلب آج کی تاریخ تک, دی پاکستان اسٹاک ایکسچینج کے ایس سی 100 انڈیکس از ٹریڈنگ نیئر آل ٹائم ہائیز, ریسنٹلی ہوورنگ اراؤنڈ 167,000 to 170,000 point mark. The market has shown strong bullish momentum with significant gains over 40% last year. یہ ہمارا ڈفرنس ہے آج کے دن تک. اینڈ لیٹ می ٹیل یو اباؤٹ دا مارکیٹ ایکسپیرینس ہائی گروتھ ان دا پاسٹ 12 منتھس ڈرائیون بائی امپروووڈ اکنامکس آؤٹ لکس, آئی ایم ایف آپٹیمیزم اینڈ فورن انسٹیٹیوشنل انویسٹر انٹرسٹ. اینڈ دا گروتھ فیکٹرز وچ ریلیز آر اٹریبیوٹیڈ ٹو پازیٹیو اسٹرکچرل ریفارمس, ریڈیوس کرنٹ account deficits and stability in the Pakistani rupee. The total market specialization of PSX is around 18 trillion with 561 listed companies. Yeh hamara on the record is time Pakistan ka ja raha hai. And let me tell you the difference of the stability situation of economy 2025 till 2026. The economy is in a stabilization phase with easing inflation, but growth remains tepid and fragile, requiring structural reforms. Workers' remittances reached a historic high, roughly, I'm telling you the roughly amount, 38 billion in 2025, serving as a crucial source of external stability. Hamara trade ka aur debt ka hamesha se question raha hai Pakistan ke hawale se, which Pakistan faces high external financing needs and a substantial trade deficits with major imports including fuel, heavy machinery and raw materials. This is the basic which I told you situation about the economic 2025 till now 2026.
1: جی جانش, یورپی یونین میں پاکستان کی کیا پوزیشن ہے یا کیا رول ہے؟
2: یورپین یونین کا 2026 کا گراف میں آپ کو بتا دیتی ہوں کہ یورپین یونین میں الحمد للہ ہمارا بہت اچھا ریپوٹیڈ جا رہا ہے. لوگ کہیں گے کہ اس کو ڈیفائن کریں, تو ہم آپ کو ڈیفائن کر دیتے ہیں. نمبر ون, دیٹ پاکستان ہولڈز اے اسٹریٹجک پارٹنرشپ ود دا یورپین یونین. This is the basic ground which we have built, primarily functioning as the world largest beneficiary of the GSP plus trade scheme. GSP ایک ایسی چیز ہے کہ جتنا یہ ہمارے ملک کا پلس میں جائے گا اتنا ہمیں کسٹم ڈیوٹی فری ٹیکس میں چھوٹ ملے, which I will also give a definition about it, which allows duty free access to European Union markets for most of its export. تو ہمارا جی ایس پی جتنا پلس ہے اتنا ہمارے فائدے میں. اینڈ سیکنڈلی ان 2026 رائٹ ناؤ ان دس ایئر دی یورپین انویسٹمنٹ بینک آئی ای آئی بی ری انگیجڈ ان پاکستان آفٹر ا ڈیکیڈ ود یورو 160 million designated for housing and water projects in Sindh and Karachi, supporting climate resilience under the European Union's Global Gateway Strategy. This is the basic European Union benefit for the Pakistan. वो हम जितना अल्लाह का शुक्र अदा करें उतना कम है. और जो जीएसपी प्लस स्टेटस है कंटेंजेंट अपॉन पाकिस्तान इंप्लीमेंटिंग 27 इंटरनेशनल कन्वेंशंस ऑन ह्यूमन राइट्स, लेबर राइट्स एंड गुड गवर्नेंस, द यूरोपियन पार्लियामेंट हैज प्रीवियसली रेज्ड कंसर्न्स रिगार्डिंग दीज इश्यूज एंड मॉनिटर्ड कॉम्प्लायंस क्लोजली दैट वी हैव सो मेनी टाइम्स have done conventions as Pakistan country about the human rights and labor rights, which is nowadays हमारे अलावा बहुत कम है कि किसी मुल्क ने इन बातों को फोकस किया हो. पाकिस्तान के अलावा यूरोपियन यूनियन में किसी ने इन मामलातों को कभी फोकस नहीं किया जो हमने अचीवमेंट के बाद रिप्रेजेंट किया पाकिस्तान. जी
1: जैनश, ये बात यूरोपीय यूनियन की हो रही थी तो इसी के साथ यूएनओ कौम मुतहदा में पाकिस्तान की इस वक्त क्या पोजीशन है, क्या है?
2: राजा साहब, बहुत कम लोगों को इस बात का पता है कि यूनाइटेड नेशंस क्या चीज है. तो पोजीशन बताने से पहले मैं आपको ये बताऊंगी कि यूनाइटेड नेशंस क्या है, ये किस तरह ऑपरेट करता है, और फिर उसके बाद पाकिस्तान की पोजीशन क्या है, क्या ताकि सुनने वालों को बड़ा क्लियरली जवाब मिल जाए. देखिए, यूनाइटेड नेशंस है वो एक इंटरनेशनल ऑर्गेनाइजेशन है जो 1945 में वजूद में आई है. ठीक है, इसमें कंप्राइसिंग जो मेंबर्स हैं वो 193 मेंबर स्टेट्स हैं. डिजाइन इसको मेंटेन किया गया है इंटरनेशनल पीस, सिक्योरिटी, प्रोटेस्ट ह्यूमन राइट्स, डिलीवर ह्यूमैनिटेरियन एड, प्रमोट सस्टेनेबल डेवलपमेंट एंड अपहोल्ड इंटरनेशनल लॉज. ये इसका मकसद है. हेडक्वार्टर इसका न्यूयॉर्क में है, अमेरिका में. ठीक है, इट सर्व्स एज अ ग्लोबल फोरम फॉर सॉल्विंग शेयर्ड ह्यूमैनिटी इश्यूज, ये इसका काम है. तो हेडक्वार्टर जो कि इसका वेरी क्लियर बता दूं यूनाइटेड नेशंस में, लोगों को बहुत कम ये कहते हैं अमेरिका हर जगह पे आ जाता है, नहीं, अमेरिका इसमें बहुत प्रोमिनेंट है क्योंकि ये यूनाइटेड नेशंस में इसका हेडक्वार्टर है. अब पाकिस्तान की 2025 टू 26 तक मैं आपको बता देती हूँ. पाकिस्तान इज द बेसिकली नॉन परमानेंट मेंबर. नॉन परमानेंट मेंबर होता क्या है, दिस इज द पाकिस्तान 8th term on the council elected with 182 out of 193 votes in June 2024 jo Pakistan jeeta hai. Pakistan is a top contributor to United Nations peacekeeping operations having deployed over 150,000 personnel in 41 missions across 23 countries since 1960. And what is our principal position? Pakistan advocates for the self-determination of Jammu and Kashmir and maintains a firm stance against adding new permanent member to the Security Council. पाकिस्तान का बहुत मेन लीडिंग पोजिशन रोल रहा है जिसकी वजह से हमें पीस कीपिंग के लिए इंक्लूड किया गया था. अमेरिका ने हमें ऐसे ही आवाज नहीं लगाई थी क्योंकि हमारी यूनाइटेड जो है नेशन उसमें इतनी स्ट्रॉन्ग पोजीशन थी कि अमेरिका ने हमें आवाज इस बात पे लगाई थी अपने और ईरान के मसले के दरमियान. और 193 वोट जो थे उसमें से हमने आप देखे 182 वोट्स लिए थे. तो ये जो लोग कहते हैं कि पाकिस्तान को ऐसी अमेरिका इस्तेमाल कर रहे हैं, नहीं, पाकिस्तान की बहुत तगड़ी पोजीशन है यूनाइटेड नेशंस में. अगर कोई पाकिस्तान को आवाज लगाता है तो उसके पीछे यही हमारा रीजन है कि हमें वर्ल्ड वार्स में आवाज लगाई जाती है पीस कीपिंग के लिए. जी राजा साहब,
1: बहुत शुक्रिया. जैनश, ये तो सवाल जो थे मेरे लिए बड़े मुश्किल जो है सवाल करना इसलिए था कि आपको जवाब देते वक्त चूंकि आप भी आर्मी का हिस्सा हैं तो सारे सवाल कोशिश की है हमने आर्मी के आगे पीछे ये सारे घूम रहे थे तो ये बड़ा मुश्किल जो था आपसे जो है बात करना और आपको जवाब देना भी. डेफिनेट आपने एक्यूरेट जवाब देना होता है कानून कायदे जो कुछ आईन में लिखा होता है, लेकिन अगर आप मुझे इजाजत दें जरा मैं अब थोड़ा सा हटके कोई सवाल करूं.
2: श्योर श्योर, डेफिनेटली राज साहब, बल्कि हमसे कभी किसी ने जिंदगी में इतने कॉन्स्टिट्यूशनल सवाल नहीं पूछे. और आपने मीडिया में भी देखा होगा कि आर्मी के वाले से कॉन्स्टिट्यूशनल सवाल कोई नहीं पूछता. ये बल्कि आपकी बहुत बहुत ही जबरदस्त इंटरव्यू है आपका कि आपने हमसे इतनी बारीकी में सवाल पूछे हैं कि सुनने वालों को भी डिफरेंस पता चले कि पाकिस्तान में पॉलिटिक्स में आर्मी और पॉलिटिक्स में पाकिस्तान की डिफरेंस क्या है। जी जी जरूर सवाल करें, अब तो आपका इंटरव्यू मजे का लग रहा है।
1: देखें जी, अब बात करते हैं टैक्सेस की, बात होती है पाकिस्तान में भी बहुत होती है, यहाँ हम टैक्स देते हैं, जो टैक्स की हमें सहूलियात मिलती हैं, तो मैं अगर गिनना शुरू कर दूं तो आप जो है वो सारा टाइम तो इसी में गुजर जाएगा। हम जो टैक्स देते हैं उससे हमें बहुत सारी सहूलियात मिलती हैं, नेम जो भी आप कह रहे हैं, अस्पतालों की बात करें, सड़कों की बात करें, पार्कों की बात करें, बसों की बात करें, ट्रेनों की बात करें, नेम कोई भी बात करें, तो उसमें जो टैक्स की सहूलियात मिलती हैं, तो वो गिनने लगूं तो बहुत टाइम निकल जाएगा। मैं आपसे जानना चाहूंगा कि वहां भी टैक्स दिया जाता है, तो जरा फर्क हमें जरा बताएं कि आप जरा टैक्स के निजाम के बारे में बात करें अगर करना चाहें तो।
2: राजा साहब जरूर हम करेंगे। सबसे पहले तो आपको बताएंगे कि पाकिस्तान में टैक्स का सिस्टम क्या है, क्योंकि जिस मुल्क में टैक्स का जैसा सिस्टम होता है उसकी सहूलियात भी वैसी ही होती है। फर्स्ट लेट मी डिफाइन यू अबाउट द पाकिस्तान टैक्स सिस्टम। इज अ कॉम्प्लेक्स थ्री टायर स्ट्रक्चर मैनेज्ड प्राइमरली बाय द फेडरल बोर्ड ऑफ रेवेन्यू फॉर नेशनल टैक्सेस, नंबर वन इनकम टैक्स, नंबर टू सेल्स टैक्स ऑन गुड्स, नंबर थ्री कस्टम ड्यूटी टैक्स, एंड नंबर फोर प्रोवेंशियल अथॉरिटीज फॉर सर्विसेज एंड प्रॉपर्टी टैक्स। इसी में कस्टम ड्यूटी टैक्स आ जाता है। देखें, चार खातों में हम सिर्फ टैक्स लेते हैं, ठीक है। अब जब चार खातों में एक मुल्क टैक्स ले रहा है तो वो फैसिलेशन भी आपको उन्हीं खातों के मुताबिक ही देगा। अब होता इस तरह है कि यहाँ पे जहालत की मैं कहती हूँ इंतहा इस लेवल की है कि एक मिनट में कंपैरिजन कर लेते फॉरेन कंट्रीज के साथ, वहां पे तो सिर्फ सांस लेने का टैक्स लिया नहीं जाता ना, बाकी तो सारे टैक्सेस लिए जाते हैं। और ये भी एक जो फॉल्स थ्योरी चल रही है लोगों के जहन में, जो थर्ड क्लास किस्म के कुछ सियासतदान है जिन्होंने अपनी दिहाड़ चमकाने के लिए एक थ्योरी डाली हुई है कि जी जो अवाम के टैक्स के पैसे हैं उसे सरकारी लोग खाते हैं, ऐसा नहीं है। सरकारी बंदा भी टैक्स देता है, अकोमोडेट होता है, और टैक्स आर्मी पर्सन भी देता है। और अगर हमें टैक्स नहीं देना है, गवर्नमेंट को टैक्स नहीं देती हमारी आवाम, तो जंगलों में चली जाए, जानवर फाड़ के खाए, मत टैक्स दे, दफा हो जाए जंगलों में, कोई जरूरत नहीं है सिटीज में रहने की। गांव कस्बे के भी लोग टैक्स देते हैं, किसान भी देता है। एक आर्मी वाला किसान का ही बचा होता है, जो जिसका बाप टैक्स देता है वो कमाने लगता है, वो भी टैक्स देता है। एक गवर्नमेंट भी जो बंदा होता है, इंसान का ही बच्चा होता है, उसकी भी सैलरी से टैक्स डिटेक्ट होता है। तो जब आप फैसिलेशन लेंगे, अकोमोडेशन लेंगे, तो आपने टैक्स देना है, चाहे आपका प्रोफेशन जो मर्जी हो। तो ये भी एक जो फॉल्स किस्म की एक स्टेटमेंट है कि हमारे टैक्स के पैसों से आर्मी पलती है, आर्मी भी टैक्स देती है, और आर्मी के टैक्स के पैसों से अवाम फैसिलेट होती है। गवर्नमेंट का बंदा भी टैक्स देता है, उसके भी टैक्स के पैसों से अवाम फैसिलेट होती है। तो अगर किसी को एतराज है, वन साइडेड टैक्स है, दफा हो जाए, शहर छोड़ दें, घर छोड़ दें, निकल जाए जंगलों में, वहां पे जाके रहें। एक घर बनता है, सीमेंट आता है, बजरी आती है, रेत आती है, ईंट आती है, उनके दुकानदार भी टैक्स देते हैं, वो भी जाके गवर्नमेंट खाते को पे करते हैं। एंड में हर चीज के एंड में गवर्नमेंट खाता आता है, गवर्नमेंट खाते के भी एंड में सप्लाईज के लिए आर्मी आती है, हर बंदा टैक्स देता है। जब हमारा टैक्स का सिस्टम ही जी चार डिपार्टमेंट्स का है टोटल, बोर्ड ऑफ रेवेन्यू का, तो हम कैसे मेडिकल ये फैसिलिटी वो फैसिलिटी, ये चीजें वो चीजें। अभी भी गवर्नमेंट हॉस्पिटल्स में तो बहुत कुछ फैसिलेशन है एज कंपेयर टू अदर कंट्रीज, गवर्नमेंट हॉस्पिटल्स में बहुत फैसिलेशंस हैं, लेकिन टैक्स की हमारी जो है स्ट्रेटजी वो टोटल चार है। तो फिर जब चार स्ट्रेटजी में आप टैक्स दे रहे हैं, तो दस स्ट्रेटजीज में आप क्या हमें प्रोवाइड करें, इस तरह नहीं हो। ये हमारा कॉन्स्टिट्यूशनल लॉ है, जिस तरह कॉन्स्टिट्यूशनल लॉ चल रहा है उसी तरह ही हम पब्लिकली सबको प्रोवाइड करते हैं, आर्मी वालों को भी, गवर्नमेंट एम्प्लॉयड को भी और सिविल को भी। जी,
1: इसके साथ डेफिनेट सियासतदानों का भी सवाल होना चाहिए कि जो सियासतदान जब इकतदार में आते हैं तो बड़े अच्छे तलुकात होते हैं आर्मी के साथ, आप लोगों के साथ बड़े अच्छे तलुकात होते हैं, किसी को उस इकतदार के दौरान अब्बा भी बना लेते हैं, तो जब ये अपोजिशन में जाते हैं तो फिर ये अमियां भी बनाते हैं, और फिर खिलाफ भी जो है जिन्होंने इकतदार जिनकी कहते हैं कि हम इकतदार में जिनकी तारीफें करते हैं, तो फिर उनके बारे में बहुत सारी बातें भी की जाती हैं।
2: जैसा पाकिस्तान में पॉलिटिकल पार्टीज इलेक्शन कमीशन में 270 रजिस्टर्ड है, ये इलेक्शन कमीशन रिकॉर्ड है, ठीक है। नाउ थिंक फॉर अ सेकंड कि 270 पॉलिटिकल पार्टीज रजिस्टर्ड हैं इलेक्शन कमीशन में, एक्टिव आप 10 कर लें, जिनमें चार प्रोमिनेंट कर लें, मेन में चार आप कर लें, जिसमें पीपल्स पार्टी, नून लीग, काफ लीग और पीटीआई आ जाती है। अब आप बात करें ऑपोजिशन की, देखिए यहाँ पे मेन चार ऑपोजिशन है, नून लीग, काफ लीग, पीपल्स पार्टी, पीटीआई। मेन लीड पे तीन ऑपोजिशन इकट्ठे जा रहे हैं, एक जो गटर है वो खुला पड़ा है और वो आर्मी की बात कर रहा है। तो राजे साहब हमें तो, मैं अब अपने प्रोफेशन से हटके एज अ पाकिस्तानी आपको जवाब दूंगी। देखिये इमरान खान की हुकूमत जो कि है वो वजीर आजम बने 18 अगस्त 2018 को, और उनका लास्ट डे ऑफ प्राइम मिनिस्टर की जो सीट पे था 10 अप्रैल 2022, 3.5 साल उन्होंने हुकूमत की। ठीक है, आसिम मुनीर जो के वो 29 नवंबर 2022 को चीफ ऑफ आर्मी स्टाफ बने, इस दरमियान में 6-7 महीने का डिफरेंस आ जाता है। अब उनके प्राइम मिनिस्टर की पोजीशन से उतरते टाइम जनरल कमर बाजवा जो अब रिटायर हैं, उस टाइम जनरल चीफ ऑफ आर्मी स्टाफ थे, वो उस टाइम मौजूद थे सीट पे, जिनको इन्होंने अपना बाप भी कहा, अपना दादा भी कहा, नाना भी कहा, इनके साथ बैठते भी थे, इनकी गोद में सर भी रखते थे। अब आप मुझे बताएं क्लैश कैसे हो गया, ये तो अपने बाप के जमाने में फारिग हो गए ना, ये तो इन्होंने खुद कहा है, हम नहीं कह रहे, ये कहते हैं इन्होंने कहा, इमरान खान के वर्ड्स हैं ये। फिर उसके बाद ये आर्मी के हुकूमत में आ जाते ही इन्होंने कैसे अपना राइवल आसिम मुनीर को बना लिया, हमारे जनरल को, वो तो 6-7 महीने बाद चीफ ऑफ आर्मी स्टाफ बने थे। काफी डिफरेंस है, देखिए ना 10 अप्रैल 2022 को ये वजीरे आजम की कुर्सी से उतरे हैं, और जनरल आसिम मुनीर जो हमारे हैं चीफ ऑफ आर्मी स्टाफ, वो बने 29 नवंबर 2022 को, कितने मंथ्स का डिफरेंस आ गया। फिर अगर ये बंदा उनको राइवल बनाता है तो फिर ये पर्सनल इशू पे राइवल बना रहा है, तो फिर ये एक्सेप्ट करे ना, हम कहते हैं कि ये एक्सेप्ट करें कि इन्होंने कानून तोड़ा, इन्होंने वजीर आजम जब ये बने हैं तो इन्होंने पर्सनल हमारे जनरल के साथ पर्सनली तौर पे क्लैशेस रखे, फिर ये एक्सेप्ट करें। क्योंकि राजा साहब ये पर्सनल क्लैश के अलावा हमें तो कोई बात समझ नहीं आती, और अगर आप चाहते हैं कि हम ये प्रूफ करें कि इनका पर्सनल क्लैश रहा है या बना है हमारे आर्मी चीफ के साथ, तो आप हमें बताएं, हम आपको भी प्रूफ करते हैं, आप हमसे हमें इजाजत दें तो हम अभी प्रूफ कर देंगे आपको कि पर्सनल क्लैश कैसे नहीं रहता, बताएं आप, क्या हम आपको डिफरेंस बता दें कि ना?
1: बिल्कुल
2: बताएं।
1: जरूर बताएं जी।
2: राजा साहब सबसे पहले तो आप ना आर्मी के डिफरेंस के लिहाज से मुझसे क्वेश्चन करें, ठीक है, मैं आपको इसका जवाब देने से
1: क्योंकि
2: पहले,
1: आपकी जिम्मेदारी आप आर्मी के साथ रिलेटेड है, आप जवाब जरूर दें।
2: राजा साहब ये बात तो आपको अभी मैंने जवाब में क्लियर कर दी है कि इसका पर्सनल क्लैश तो बनता है तभी इसने ये बात, ठीक है, अदरवाइज पीटीआई गवर्नमेंट का क्या लेना देना हमारे जनरल आसिम मुनीर के साथ। अब पर्सनल क्लैश अगर डिफाइन करना है तो ये इमरान खान की स्टेटमेंट है, मेरी नहीं है, मैं आपको इमरान खान की एक स्टेटमेंट बता देती हूँ, और उसका न्यूज चैनल्स में अगर आपको यूट्यूब में या किसी न्यूज चैनल में इमरान खान के हवाले से स्टेटमेंट ना मिली तो मैं आपको सेंड कर दूंगी, मुझे बताइएगा। इमरान खान ने ये बात की थी कि जब कोई पार्टी में बनता है, जीतता है इलेक्शन और वजीर आजम बनता है, तो उसका सारा रिकॉर्ड जो कि है वो आईएसआई अपने पास रख, तो जब आईएसआई को वजीर आजम की चोरी का पता चल जाता है और कि वजीर आजम चोर है और उसने गलतियां की हैं और वो पकड़ा गया है, तो आईएसआई जो के है वो वजीर आजम को कसूरवार ठहराते हुए वजीर आजम को इन बातों से आगाह करती है कि आपकी हुकूमत में चोरियां हो रही हैं, और फिर उस वक्त जो वजीर आजम है वो यूं करता है कि आईएसआई के साथ पंगा करके गालियां देता है आर्मी को। यही तो सब कुछ नवाज शरीफ ने आज तक किया है, ये स्टेटमेंट जो के है इमरान खान की है, ठीक है, ये उन्होंने कहा था कि ये प्रॉब्लम करता है वजीर आजम आईएसआई वालों के साथ, ठीक है। अब देखें जब ये वजीर आजम बने हैं, ये स्टेटमेंट अगर मैं आपको दोबारा बता दूं, किसी को ना मिली तो आप हमसे राजा साहब कॉन्टेक्ट कीजिएगा, हमसे इमरान खान की स्टेटमेंट ले लीजिएगा, और ये एआई स्टेटमेंट नहीं है, ये न्यूज चैनल में दिया हुआ उसका बयान है। अब जब इमरान खान साहब वजीर आजम बने तो 25 अक्टूबर